0: نذیر جا مہتاب نیرتے قاتلان حملے کیس میں شہریار شہر پولیس میں دیر کی عدالت میں پیش اگنو ایم پی اے شہریار شہر جہانگیر شہر سپریم کورٹ میں ضمانت ملن بعد سول کورٹ میں پیش تھیا شہریار شہر چاہے فرد جرم لاگو تھی چکو ہے اساں کے دریا تے مکمل اعتماد انصاف ضرور ملن۔
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز۔
2: آپ जो चेहरो बेजान आई डल लगे थो हाने वक्त आहे चमकण जो है में डायमंड ग्लो ब्लीच क्रीम सा कुदरती जुजन सा तैयार कयल जेका दे कुदरती निखार साफ नरम आई रोशन चेहरो बहरे ही इस्तेमाल में फर्क महसूस करियो है में डायमंड ग्लो ब्लीच क्रीम तहां भी चमकायो पहजो चेहरो जीए होजे हीरो है में डायमंड ग्लो ब्लीच क्रीम चेहरे जी असल चमक जो राज।
3: हाणे हैरत अंगेज ऐं जदीद मशीन ज़रिए पंहिंजो मुकमल चेकअप करायो ऐं होम्योपैथिक इलाज सां कुदरती शिफ़ा हासिल करियो। सिहत ऐं तंदुरुस्तीअ जी नई राह ते गामज़न थियो त पोइ देर छो। अव्हां जे पंहिंजे शहर सकरनि मशहूर व मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरार होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत DHMS सिंध RHMP पाकिस्तान जनरल फिज़िशियन माहिर अमराज मादो ऐं जिगर गुर्दे पिते जी पथरी ऐं सोज पुराणी खंघ ज़ुकाम दिल की तकलीफ अध मथे जो सूर अखियुनि जी ख़ारिश जोड़न जो सूर बुखार बारन जो देर सां हलण शुगर दिमागी कमजोरी ख़ारिश नासूर खूनी वबादी बवासीर उन्हनि सभिनी बीमारियुनि जो मुकमल इलाज कयो वेंदो आहे। होम्यो डॉक्टर हारिस जावेद राजपूत टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 5 वॻे ताईं बरोज़ जुमो मोकल आहे। एड्रेस सकरन होम्योपैथिक क्लिनिक शेरवानी कीरिया मेहरापुर रोड सकरन। वधीक मशोरे ऐं राब जे लाइ 0327-99-84-763।
4: हर दिन हर पहर जिंदगी की लहर GFM 88 नेटवर्क सिंध की आवाज़।

0: ठीकु आहे भाउ, ज़बार मोहम्मद बचल शंबाणी साहब, मज़ो थी वियो भाउ. हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जी तव्हां गानो ॻाए करे मोकिलियो, ऐं ॻाइण ॾियण सेगमेंट जो बाक़ाइदा तौर ते आगाज़ थी चुको आहे तव्हांजे हिन वॉइस नोट सां. सो हिकिड़ो ॿियो वॉइस नोट शामिल कयां पियो.
1: السلام علیکم میرپور کاس گوٹ ولی مندرند کا امتیاز علی بنگلانی بابر با ہمی بیوٹی کریم کے بارے میں سانگ تھا بدائیں گائن وجائن جو سیگمنٹ آ

0: خلي فيتي قدي مرة تشدي من انت عما بروغرام لتشدي بابر صاحب
1: यार आसिफ चाचर तव्हांजी महिरबानी अव्हांजूं मोहबतूं बाक़ी इनशाला मां कोशिशि कंदुसि वरी की नए प्रोग्राम में अव्हां सां मुलाक़ात कंदुसि बाक़ी हैमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम वारनि खे तव्हां फीडबैक ॾेई सघो था इन जो हेल्पलाइन नंबर आहे 0336713547 हिकिड़ो ही वॉइस नोट
2: السلام علیکم یا علی مدد گڈ شیرمن مہرن کا سید گلاب علی شاہ بخاری زوار محمد بچل چھمبانی علی حسن بابو سونڑو با سونا خان مستوئی سائیں ہیمے ڈائمنڈ گلو نیچرل کریم ماشاء اللہ پانچ مٹ پان ہے بس چھا تعریف کرجے ان کی جترا من اترا لفظ نہ جدی ان کی تعریف کری سو ماشاء اللہ پانچ مٹ پان ہے ऐं असांखे यार इहो ॾुखु थींदो आहे जो तूं ओचितो मोकिलाइणी कंदो आहे बाबर जानी पोइ इन करे असां बि बसि कावड़ खां बसि सेल्फी नथा मोकिलियूं ठीकु आहे सो तुंहिंजी तुंहिंजो जेको आहे बाबा टिकाणो आहे कोन पोइ असां बाक़ी यार सेल्फी मोकिले छा कयूं इहो अफ़सोस
1: आहे गुल गुलाबी शाह साहिबु छह महीना ज़ाहिर न हुयो हिन प्रोग्राम में हाणे सते महीने आया वरी अहिड़ी मयारियूं वाह साईं वाह शाह साहिबु वाह वाह मुंहिंजो ठिकाणो न आहे छह महीना तव्हां खां थियो हुयो मां तव्हां खां सुवाल कयां तव्हां ते मयारियूं थियूं न हा वरी मूंखे सते महीने अची वरी मूंखे त अहिड़ियूं मयारियूं ॾियो बहरहाल ख़ैरु आहे तव्हां जेका